मशवरे जाना वो ले लेने चाहिए। ज़िंदगी में कभी ना कभी आकर ना ये चीज़ें काम आती हैं। ज़िंदगी में हमें बहुत से लोगों से मशवरे मिलते हैं, लेकिन कुछ मशवरे ऐसे होते हैं जो सिर्फ एक जुमले नहीं रहे, मतलब एक जुमला नहीं रहता, बल्कि हमारी सोच, फैसलों और ज़िंदगी के सब रुख को ना बदल के रख देती है। और ये मशवरा होता है वालदैन का, उस्ताद का, किसी दोस्त का, बुजुर्ग का, या किसी किताब से भी मिल सकता है आपको ऐसा मशवरा। कभी कोई कहता है कि जल्दबाजी में फैसला मत करो, और जल्दबाजी में फैसला करना भी नहीं चाहिए। दिस इज मैं इस बात पे एग्री हूँ, क्योंकि जल्दबाजी में लिए गए फैसले जो है ना, वो इंसान को कभी ना कभी जो है पछतावे की तरफ ले आते हैं। वक्त की कदर करें, क्योंकि गुजर जाने वाला वक्त जो है ना वापस नहीं आता। अपनी दूसरों से नहीं, अपने कल से मुकाबला करें। नाकामी कामयाबी की पहली सीढ़ी होती है, सो कोशिश ही करें कि उस तरफ जाने की ज़रूरत ही नहीं है। लोगों को मैंने कहीं पढ़ा था कि अपने पीछे देखो कोई है या नहीं, तो उसने कहा नहीं मेरे पीछे कोई नहीं है, तो आगे से फिर उन्होंने जवाब दिया क्योंकि सारे आगे निकल गए इसलिए आप पीछे रह गए, पीछे कोई भी नहीं है। सो आगे निकलें आप, लेकिन इस तरह से निकलें कि आप अपनी मंजिल तक भी पहुंच जाएं। हर इंसान की ज़िंदगी का तजर्बा जो है ना वो मुख्तलिफ होता है, इसीलिए जो है ना हर शख्स का सिखाया हुआ सबक भी फ़ायदे में नहीं होता। कभी कभार ऐसा होता है, क्योंकि मुझे ऐसा लगता है कि जो इंसान आपको लंबे लंबे भाषण देगा ना, जैसा कि मैं अपने बारे में नहीं बात करी, मतलब हमारे माशरे में इस चीज़ को देखा जाता है कि अगर कोई इंसान आपको बड़ी बड़ी बातें समझा रहा ना, तो वो कम अकल है। मतलब जो ज़्यादा बोलने वाला इंसान है वो वाकई में ही कम अकल उसको कहा जाता है, लेकिन वो कम अकल नहीं होता। कभी कभार जो है वो इंसान सही भी हो सकता है, क्योंकि समझाने वाले इंसान का एक तजुर्बा होता है, एक उसने चीज़ अपनी ज़िंदगी में एक चीज़ उसने सर्वाइव करके वो वहाँ से गुजरा, तो उसको इस चीज़ का मेरे ख्याल से नहायत ही अच्छा तजुर्बा हो सकता है, इसलिए वो आपको वो लंबे लंबे वाले भाषण देने शुरू कर दिए उसने। जब लोग अपने बेहतरीन मशवरे एक दूसरे के साथ बांटते हैं तो दूसरों को भी फ़ायदा पहुँचता है। सो कोशिश ये करें कि अगर आपके अख्तियार में कोई ऐसा मशवरा है जो आपको लगे कि जब आप दूसरों के साथ उसको शेयर करेंगे तो आपकी, जैसे आपकी ज़िंदगी में तब्दीली आई थी, जैसे आपकी ज़िंदगी में सब कुछ बदल गया था, इसी तरह के आप तक इंसान की ज़िंदगी में भी सब कुछ बदल जाए। सो अपनी ज़िंदगी में बताए गए, अपनी ज़िंदगी में किए हुए फ़ायदों को दूसरों के साथ भी शेयर करें, उन मशवरों को शेयर करें जिनसे आपने ज़िंदगी में बहुत सारे फ़ायदे हासिल किए हैं। हम लोग बहुत से ऐसे लोग होंगे कि अब मतलब होंगे बहुत से कि हम लोग इस वजह से किसी को किसी तरह का मशवरा नहीं देते कोई हमारी जगह पे ना आ जाए या कोई हमारी तरह कामयाब ना हो जाए। सो इस चीज़ को दिल से निकाल दें, क्योंकि रब की ज़ात जो है ना, देना तो उसने सबको है, आपके हिस्से का तो वो किसी को भी नहीं देगा। बाज़ूकात एक सादा सा मशवरा भी किसी की पूरी ज़िंदगी बदल सकता है। सो अपने सादे से मशवरे को ज़्यादा दूसरों तक पहुँचाएँ, ना कि दिलों में बात को छुपा के रखें। और मैं ये भी कहती हूँ कि जब आपकी किसी से अनबन हो जाती है ना, तो हम लोग उसको अगर खुदा ना करे कि अगर इंसान उस इंसान की ज़िंदगी में कोई ऐसा मसला आ जाता है, तो हम लोग उसको किसी भी तरह का मशवरा देने से कासिर हो जाते हैं कि नहीं हम कोई भी मशवरा नहीं देंगे। उस टाइम पे इस बंदे ने ऐसा कहा, तो यार उस टाइम पे जो है ना, मेरे ख्याल में आपको उन चीज़ों को भूल जाना चाहिए, उन लम्हों को भूल जाना चाहिए, उन लफ्ज़ों को भूल जाना चाहिए जिससे आपका दिल दुखा था। जब आप बढ़ चढ़ के अगले का हिस्सा साथ देंगे तो वो यकीनन उसको अपनी गलती का पछतावा भी होगा, अपनी गलती पे पछतावा होगा। और आपको ज़िंदगी का सबसे कीमती मशवरा किसने दिया है यार, मुझे बताना। और जब कोई इस इंसान से पूछेगा ना कि ये मशवरा तुम्हें किसने दिया था, तो उस बड़ी महफिल में जो है ना आपका जिक्र किया जाएगा, आपका नाम लिया जाएगा। और ये बड़ी फ़र्क की बात होती है कि किसी ऐसी महफिल में आपका जिक्र किया जाए जहाँ पर आपकी कोई जान पहचान ना हो, फिर लोगों को आपसे मिलने का दिल भी करेगा और गुफ्तगू करने का मन करेगा। सो इसी के साथ साथ, वो कौन सा जुमला था जिसने आपकी सोच बदल दी, इसके बारे में मुझे आप लाजमी बताना। छोटे छोटे सवालात मैं आपके सामने रख रही हूँ। क्या आपने कभी किसी के एक मशवरे पर अमल करके अपनी ज़िंदगी में सही तब्दीली देखी है? मैंने देखी है। मैं अपनी तरफ से ये राय दे देती हूँ, मैं आपको बताती हूँ कि मेरे पास जिस तरह की मेरे पास होती है इन्फॉर्मेशन मैं आपके साथ शेयर करती हूँ। मैंने जो है ना बहुत से मशवरों से इतना फ़ायदा उठाया। हर इंसान अपनी ज़िंदगी में जो है बेशुमार लोगों से मिलता है। सो लेकिन अगर कुछ लोग जो है ऐसे भी होते हैं जिनकी एक बात जो है वो बरसों तक याद रखती है, और वो कुछ लोग ऐसे होते हैं जिनसे हम कभी कभार मिलते हैं
ایک اور وہ ایک جملہ وہ ایک نصیحت یا ایک مشورہ انسان کو غلط رستے سے واپس لا سکتا ہے. اور کبھی کبھار ہمیں یہ لگتا ہے نا کہ جب ہمیں کوئی بڑا سمجھا رہا ہے تو ہم اگر کوئی بڑا انسان ہمیں بول رہا ہے ہم سے بڑی ایج کا کہ تم یہ غلط کام کرے تو ہمیں لگتا ہے کہ نہیں یار غلط کام نہیں ہے. اور میں اس بات پہ ایگری ہوں کہ اگر کسی ایسے انسان نے آپ کو سمجھا دی جو آپ سے عمر میں بڑا ہے, جو آپ سے تجربے میں بڑا ہے, تو اس کی بات ماننی چاہیے. ہو سکتا ہے نہیں بلکہ مجھے یقین ہے اس بات پہ کہ آپ غلط رستے پہ چل ہی رہے ہوں گے, لیکن پھر وہی بات آ جاتی ہے کبھی کبھار جب بڑوں کے فیصلے بھی غلط ہو جاتے ہیں. سو آج کے دور میں جو مائنڈ سیٹ چل رہا ہے نا وہ کچھ اس طرح سے ہے کہ آپ کو اپنی زندگی کے فیصلے خود ہی لینے چاہیے. جب اپنی زندگی کی ڈور کسی اور کے ہاتھ میں پکڑا دیں گے تو لوگ آپ کے فیصلے لینا شروع کر دیں گے. سو کوشش یہ کریں کہ اپنے دماغ سے سوچیں, نہ کہ دوسروں کے دماغ سے سوچیں یہ چیزوں کو کریں. بڑی پیاری بات ہے کہ ایک استاد نے کہا تھا کہ سیکھنا کبھی مت چھوڑنا, اور ایک ماں کہتی ہے کہ اپنی عزت نفس پر کبھی سمجھوتا مت کرنا. اور بہت سے مطلب اب ہم دیکھے جائیں نا بہت سے ایسے مقامات پر جہاں ہمیں بہت سے لوگوں کی باتیں سننی پڑتی ہے جب ہم کہیں پہ نوکری کرتے ہیں کہیں پہ جاب کرتے ہیں. اب بہت سے لوگ جو ہیں وہ اپنی پوسٹ کا غلط فائدہ بھی اٹھاتے ہیں, لیکن چند لوگ ایسے بھی ہوتے ہیں جو آپ سے بڑے بھی ہوں گے نا بڑی پوسٹ پہ تو وہ آپ کی رسپیکٹ کریں گے. لیکن پھر وہی بات آ گئی کہ جب آپ کسی ایسی جگہ پہ اپنے بزنس کی ایک الگ بات ہوتی ہے, جب آپ کسی ایسی جگہ پہ کام کرتے ہیں جہاں پر مطلب آپ کسی کو نہیں جانتے تو وہاں پر بےزتی ہو جانا یہ جو ہوتی ہے. اور مرد ذات کو نا اس چیز کا بڑا خیال ہوتا ہے کہ عزت نفس کا جو ہے نا نقصان نہیں ہونا چاہیے. اور ماں بھی یہ کہتی ہے کہ اپنی عزت نفس پر کبھی سمجھوتا مت کرو. وہ کہتے ہیں نا کہ پیار اور محبت میں سے کسی ایک چیز کو چننا پڑے, سوری محبت پیار اور عزت میں سے کسی ایک چیز کو چننا پڑے تو عزت کو چننا چاہیے. اسی طرح پھر ایک دوست کی بات ہے کہ جو چیز تمہارے اختیار میں نہیں ہے اس پر خود کو پریشان مت کرو. اور ہم خود کو بہت پریشان کر لیتے ہیں. میری اپنی یہ کنڈیشن ہو جاتی ہے کہ جب میں مجھے کوئی چیز میری ایک چیز پہ نظر پڑ جائے نا پھر اس کے بارے میں سوچ سوچ کے ایک الگ سی پریشانی ایک الگ سی ٹینشن لگ جاتی ہے, پھر اس سے دماغ کا درد بہت سے درد نکل آتے ہیں. سو ابھی جو چیزیں تمہارے اختیار میں نہیں ہیں اس چیز پر خود پریشان مت ہو. یہ جملہ سننے میں ایک عام لگتا ہے لیکن جب انسان کے لیے مختلف مرحلوں سے گزرتا ہے تو انہی باتوں کی اصل جو ہے نا اہمیت سمجھ میں آتی ہے. اسی ٹائم پہ آتی ہے کہ جب وہ کسی ایسے مقام سے کسی ایسے ایسی سچویشن سے گزرے گا جہاں پر اس کو لگے گا بھائی نہیں میں یہاں پر مطلب سمجھ کیوں گیا بات کو. سو تب انسان کو پتہ چلتا ہے. بٹ وہ پھر وہی بات آ گئی نا کہ جب غلطی ہو جانا پھر اس کے بعد پچھتاوے کا کوئی فائدہ نہیں ہے. سو اسی کے ساتھ ساتھ کبھی کبھی جو ہے ہم مشورہ فوری سمجھ میں نہیں آتا لیکن ہم اس کو سمجھنے کی پوری کوشش کرتے ہیں, لیکن کوشش کرنے کے بعد جو ہے نا ہم اس چیز پر یہ بھی کرتے ہیں کہ ہم اس کے مشورے پہ کیوں یقین کریں, کیوں اس کے مشورے پہ چلیں. بٹ ایسا نہیں ہونا چاہیے. اگر کسی نے آپ کو سچے دل سے کوئی مشورہ دیا تو اس کو سنبھال کے. میں ہمیشہ کہتی ہوں کہ زندگی میں کوئی ایسا انسان ہے جو آپ کو کھونے سے ڈرتا ہے اور جو آپ کو اچھی باتیں سمجھاتا ہے, آپ کو برے اچھے برے سارے کاموں سے سمجھاتا ہے, تو اس کو زندگی میں کبھی بھی مت کھوئیں, کیونکہ ایسے لوگ جو ہیں نا وہ زندگی میں بہت کم ملتے ہیں. سوال اسی کے ساتھ ساتھ گپ شپ کا سلسلہ آپ کے ساتھ جاری ہے. ابھی جو ہے وہی بات آ گئی کہ بولتے بولتے پتہ ہی نہیں چلتا ٹائم کب گزر جاتا ہے, اور کمرشل بریک جو ہے وہ پروگرام میں حل ہونے والی کہ پروگرام میں ابھی جو وقت ہوا جاتا ہے اسٹوڈیو کے ڈال مشین پہ ایک چھوٹی سی کمرشل بریک ہے.